पशी पदे उच्च वालो भा भाई जिनकी शादियां नहीं हुई भाई हो जाएगी भाई, जिनके रिश्ते नहीं हो रहे भाई हो जाएंगे भाई, वो जिपीर तो जखेमा अरे कवे साले शिवोड़े पगंबारे हमार हाल बटे ग्राम वाला गप हो लगे तो आओ अटक वालो गप शप हो लगे तो मुंगसरा टाउन हासिल है नो टेंशन कॉस्मेटिक्स पाकिस्तान प्राइवेट लिमिटेड अवल जनाब नो टेंशन तासुल दरकई लुंबे सनब्लॉक सनब्लॉक जका या दोमा चिरा सनब्लॉक दुमरा जरूरी दी जमुंग द स्किन द पारा चिदा तासुकल अनवर तो उजे कना जमुंग द स्किन दा से तोरशवी दा से स्वजेदल स्वजेदली वी यकीनो के दा बिया क्रीम कारम न कई दशपे च कम क्रीम तासु लगावे कना आगा क्रीम गोरे कार न कई आगा दुमरा तो वाली او تاسو ته پته شته دا د کریمونو دومره نازک کړي که نه چې تاسو ته لږ ډېر زیات نقصان میلاویږي وای هغه څنګه یعنی کریمونه زره ته یادوم هغه کریم کم چې فارموله تاسو استعمالوئ د دوو کریمونو نه ځان وساتئ بلکې درې کریمونه یې څلور دي خو دا دوه مست دي دا نور که لګوئ یو چې کومه د کپنې کریمونه نی هغه به نه لګوئ صحیح ده که نه د کپنې چې کم کریمونه نی لکه مطلب دے اگی کپنے سر سے تعلق نی نو گوارے داغی سے گارنٹی وارنٹی نی یو خاغا ملگا وے یعنی کی آغا تاسو لپا یو شپو دو شپو کی کار کئی نو آغا کریم ملگا وے یعنی صفا خبر کوم آغا کریم ملگا وے کم چو تاسو لدکاندار پا دکان کے پارمولے جوڑا کری یا دا بیوٹی پارلر پارمولے جوڑا کری دا تاسو نے صرف پیسے اغستی او نور پلان کے جانے اور پلان کے جانے سمجھنے والے سمجھ جاتے ہیں اگی وی چدا په پدری روز کې تاسو له مقصفا سپینت نو دا سه پدې کې څه شی دی چې هغه تاسو له ای لک خو خیاران شي کنه ای زه دا تاسو ته زما کریم ماخله خو زه به صرف علی زم کنه چې تاسو په هر سبا نه پوي کم چې بای کم خلک به کریم استعمالای کم خلک به کریم نه استعمالای کم خلق با شیمپو استعمالی کم خلق با نه استعمالی کم خلق با کول کریم استعمالی کم خلق با نه استعمالی دغه خبره تکو کم خلق

ओके जी, हवाल जनाब हुई तो बटाग्राम के साथ आवाज कटकी गिदा से कार रुके बटाग्राम अमन रेडी वाला ता सुधा से कार रुके चे द निट्स ददी समसला ददी दा मसला हल के ददी सहल रोबा से सही दा दिल तो दबंग रेडियो दे दिल तो खुदा रिकट न शो दिल तो हुकट न शो नदा सिकार दे चे जानत द रेडियो द पार नेट द सही मसला लग मसला हल के और सही नेट हो लगा वे सही दा चे स्तासो द जेन अमा द्रे रोजे प्रोग्रामो को द्रे रोजे मसला वा और दबंग वाला चे कम दे दारे उगोरे द दबंग रेडियो चे कम दे جناب ستاسو د پاره بز داسې کار وکړم چې نیټ پر ریفریش کم څه خبره نه ده خو داسې ده چې دلته نیټ اوکے دی ما سره اور ستاسو خپل دغه چیک کې چې مطلب دار ستاسو مسله حل شي او زه خو ما خو کالم لانه دغه څه چې غیم راته وي چې आवाज د کم کم ځای کټ کی نو داسې ده چې مینوالو تاسو زه به نیټ لګ ریفریش کم او تاسو یو یو میسج وکړئ